0: experience and money in your pocket. To find out how this process can benefit you, call Frederick at 306-227-9505. Bodden Harris Auctioneering and Real Estate, brokered by eXp Realty.
1: Are you a Canadian Armed Forces veteran who served in the regular or reserve forces or the Canadian Rangers? Have you served in the RCMP? Are you in Saskatoon struggling to find or keep housing? Saskatoon Housing Initiative's partnership, SHIP, is here to help. Funded by the Government of Canada, the new Veteran Homelessness Program offers rent and housing assistance, plus connections to services like mental health and addiction support. Call SHIP today at 306-222-1411 or visit shipyxe.ca/veteran.
2: Summer can be full on. Pool days, fishing trips, barbecues, and every adventure in between. That's exactly why coming home just hits different. The fun's still on with Sastel Infinite 300 and Whole Home Wi-Fi. Sign up today and get corner-to-corner coverage for as low as $70 a month. Visit sastel.com/summer to get started. Conditions apply.
3: Are you a part of a community organization in Saskatoon that's making a difference? CFCR Community Connect is here to help. Each month, we feature a community organization doing incredible work. If you would like your organization to be featured, send us an email at volunteers@cfcr.ca. We can't wait to hear from you.
4: Perfect. Welcome back. You're listening to your very own show, Batak, and it's almost 2:25 p.m. Garmi abhi bhi bahut hai. Kya karein?
5: Yeah, but it's getting pleasure now.
4: Getting pleasure. Yeah, yeah. Shaam mein to phir bhi sahi ho jata hai. Abhi the like last month jo hai, wo shaam mein aapka bahar baithna mushkil ho gaya tha. Machharon ka ek attack hua tha. Wo kya hua tha? Itne sare machhar is dafa aap kahan se leke aaye
5: to? Yeah, snow ka to suna tha. Saskatchewan mein is dafa history ki sabse zyada snow padi hai.
4: Yeah.
5: लेकिन ये भी it was quite funny and frustrating.
4: ये मच्छर क्यों आ गए इस दफा? क्या हुआ क्या? मतलब आप बाहर निकलते हैं आपके पर हजारों मच्छर अटैक कर रहे थे. आप लेक्स पे जाना मुश्किल हो गया था.
5: वो मच्छर भी कैनेडियन थे, अच्छे
4: बड़े बड़े मच्छर,
5: मोटे ताजे.
4: मैं एक जगह जो है, मैं एक दिन लेक से आ रहा था फिशिंग की ट्रिप से, ठीक है. उस वक्त तक हम लोग थोड़ा जल्दी निकल गए, उस वक्त तक मच्छर आए नहीं थे. तो हम लोग को पेट्रोल एक जगह पे भराना था ना, तो मैंने बोला यार पेट्रोल भराते हैं, मुड़ते हैं जरा पेट्रोल पंप की तरफ. पेट्रोल पंप की तरफ मैं मुड़ा हूँ, देखा लोग जो है ना हड़बड़ी मच गई, लोग भाग रहे हैं इधर से उधर. बोला ये क्या पागल हूँ. हाँ, मैंने बोला क्यों, क्या हो गया इनको. तो जब हम उतरे गाड़ी से तो हम भी वैसे ही भागे, तो हमें भी कोई देख के ही बोल रहा होगा क्या हो गया इनको. मच्छर कितने थे, कान में घुस रहे हैं सबको. एक एक टाइम पे हजारों मच्छर अटैक कर रहे थे. तो खैर मच्छरों की बात तो होती रहेगी, अब पाकिस्तानी मच्छरों की बात करते हैं सर.
5: हाँ, एक मच्छर ने जो है वो जिंदगी बर्बाद की हुई है.
4: नहीं, आप जो बात बोलने लगे हुए थे वो बताए. एक मच्छर ने जिंदगी बर्बाद की है, एक मच्छर आप चले छोड़ें उसको.
5: तो लेकिन जाहिर है इस तरह के जो शरारती मोटे ताज़े मच्छर हैं, करप्ट मच्छर हैं, वो हर जगह होते हैं. अभी जिस तरह हमने फेसबुक पे भी पोस्ट किया था कि हमारा जो सेकंड हाफ होगा शो का, वो हम पाकिस्तान के बारे में बात करेंगे. जब नून लीग इक्तदार में नहीं थी, तो बहुत बड़ा जो एक फ्लैगशिप ये लेके आए थे नून लीग वाले, पीपी वाले, कि जी फौज ये कर रही है, फौज ये कर रही है, यू नो. उन्होंने तो इनको गालम गलोच भी की थी, और वर्दियों को भी जो है और रियासत को भी धमकाया, और वो सारी चीज़ें बड़े बड़े बयान दिए, रिकॉर्ड भी मौजूद हैं. तो इनका आप दोगलापन यहाँ से अंदाज़ा लगा सकते हैं, यहाँ से देख सकते हैं कि आज भी वो सारी चीज़ें हो रही हैं. अगेन मैं नहीं कह रहा कि वह तब नहीं हो रही थी, तब अगर हो रही थी आई वॉज बिलीविंग इन नून लीग. अगर आज भी वो चीज़ें सारी हो रही हैं, तो आज ये वही चेहरे हैं, ये खामोश क्यों हैं, ठीक है. और इसी तरह आइन की बात की जाती थी, सुप्रीम कोर्ट के हुक्म की पासदारी की बात की जाती थी. तो ट्यूसडे को जो एक ऑर्डर आता है, जो कि 2-3 महीने पहले आ जाना चाहिए था, जो बहरहाल फॉर व्हाटएवर रीज़न जो भी था, ट्यूसडे को एक डिसीजन आया कि जी खान साहब को अलशिफा हॉस्पिटल में लेके जाना चाहिए. और वो भी इस वजह से आया कि जो जेल सुपरिटेंडेंट है और जो वकील हैं, आई थिंक सलमान साहब, बैरिस्टर सलमान सफदर, तो उनकी तरफ से कुछ 10-12 पेजेस का एक पूरा मसौदा जो है वो पेश किया गया. तो تو خیر یہ ایک عالم سے سڈن بلڈ پریشر نہیں ہوا. پچھلے 9 مہینے سے ہی واز کمپلیٹلی آئسولیٹڈ, ہی واز ناٹ ایون الاؤڈ ٹو میٹ ہز امیڈیٹ فیملی, جو کہ میں سمجھتا ہوں کہ بالکل انسانی حقوق کے اگینسٹ ہے. اینڈ وی آر ناٹ ٹاکنگ اباؤٹ خان صاحب اونلی, اگر جیل میں بیٹھا موجود قیدی کا نام اگر نواز شریف ہوتا تو تب بھی ہماری یہی اسٹیٹمنٹ ہونی تھی. تو ہم انسانی حقوق کی بات کریں تو جو ڈیسیجن 3-4 مہینے پہلے آنے والا تھا, آنا چاہیے تھا سوری, وہ آیا ٹیوزڈے کو, اور بڑا کلیئر اور واضح حکم تھا کہ جی الشفا ہاسپٹل لے کے جانا چاہیے فار ملٹیپل ریزنز. تو لیکن نہ کسی نے آئین کو دیکھا, نہ کسی نے انسانی حقوق کو دیکھا, نہ کسی نے عدالت کے حکم کو دیکھا, سپریم کورٹ کے حکم کو, اور رات کے اندھیرے میں, اور یہ اٹ واز انوالوڈ بائی لائک پورے پاکستان کی نیشن کا انٹرسٹ اس میں تھا. ایوری بڈی واز sticking to their screens, to their hands or the phone, اور وہ سارا وہ لوگ دیکھ رہے تھے کہ کب خان صاحب کو جو ہے وہ ہاسپٹل اگین. اب ہم رہائی کی بات نہیں کر رہے تھے, ہم بات کر رہے تھے کہ ایٹ لیسٹ فار ہز ویل بینگ, رائٹ, ان کی صحت کی واپسی ہو. تو ایوری بڈی واز ہیپی اینڈ وی ور لائک یو نو گریٹفل ٹو دا سپریم کورٹ. لیکن وہی بات ہے, ریٹرننگ ٹو مائی پوائنٹ, کے سپریم کورٹ کے حکم کو نہیں مانا گیا اور ایسا دھوکہ دیا گیا کہ جو دشمن بھی نہ کرے کہ بالکل اٹ واز ٹوٹل پچ بلیک, ٹوٹل ڈارکنیس میں امیڈیٹ فیملی کو بھی نہیں بتایا گیا اور دوسرے ہاسپٹل لے جایا گیا.
4: اب میرا آپ سے یہ سوال ہے, کیا جو لاسٹ 4-5 سال وٹ ایور اس کے بعد آپ یہ سمجھتے ہیں کہ مطلب واز پاکستانی عوام ایکسپیکٹنگ سم تھنگ ڈفرنٹ, ان کو کچھ لگ رہا تھا کہ کچھ نیا ہو جائے گا؟ آئی ڈونٹ نو, پاکستانی عوام کتنی پیار سے جو ہے نا بیوقوف بن جاتی ہے. جو سپریم کورٹ جو اپنی فل پاور اپنی اسٹرینتھ پہ, ابھی تو آپ کو پتا ہے کہ سپریم کورٹ کی حالت کیا ہے, رائٹ, جو اپنی پاور اپنی فل اسٹرینتھ پہ ایک اسلام آباد کا چھوٹا سا الیکشن نہیں کروا سکتی, اس سپریم کورٹ سے آپ یہ ایکسپیکٹ کر رہے ہیں کہ وہ یہ سب کرے گی,
5: وہ یہ امپلیمنٹیشن بھی کرے گی؟
4: یس,
5: بٹ ڈیسیجن تو بہرحال آیا نا,
4: ڈیسیجن تو آیا,
5: ڈیسیجن آیا. جو بگر پکچر ہے وہ یہ ہے کہ سپریم کورٹ کی طرف سے ڈیسیجن آیا. اب یہاں پہ آپ کا پوائنٹ آف ویو ہے کہ ہم نے اس ڈیسیجن پہ یہ ایکسپیکٹیشن لگا لی کہ اس کے اوپر عمل بھی ہوگا.
4: یس,
5: اگر اتنا ہی آئین کی پاسداری قانون پہ عمل کرنے والے یہ لوگ ہوتے جو اقتدار میں ہیں, جو حکومت میں ہیں, جن کے پاس پاور ہے, تو وہ فارم 47 کی ان کو ضرورت ہی نہیں پڑنی تھی اگر وہ اس چیز کو فالو کرتے.
4: بالکل, تو ابھی میں یہی سوچ رہا تھا کہ پاکستانی عوام جو ہے نا وہ بہت ہی معصوم ہے, اور جو میں لائیو فیڈ دیکھ رہا تھا کافی دنوں بعد, میں نے جیسے آپ بول رہے ہیں کہ یو نو ایک قوم کے لیے ایک اچھی خوشخبری تو تھی نا, تو جو لوگ مایوس ہو گئے تھے ان لوگوں نے پھر سے جو ہے نا فون اٹھائے, ان پوڈ کاسٹ دیکھے, لائیو فیڈس دیکھی, یو نو جیو دیکھا, اے آر وائی پہ پھر سے گئے کافی عرصے بعد, آئی ڈونٹ نو, لیکن وہ کیسے بیوقوف بن کے پھر سے چلے گئے.
5: بالکل بیوقوف بن گئے, لیکن اس کا ایک میں سمجھتا ہوں کہ پازیٹیو پوائنٹ یہ ہے کہ ود دا پیسج آف لائک آلموسٹ 3-3.5 ایئرس آف امپریزنمنٹ آف خان صاحب, کہ جو لوگ یہ کہتے تھے کہ اب لوگ پیچھے ہٹ گئے ہیں, دے ہیو اسٹارٹڈ فار گیٹنگ خان صاحب, تو میرا نہیں خیال کہ پی ٹی آئی والے خان صاحب کو بھولے ہیں اور نہ ہی کبھی بھولیں گے.
4: پی ٹی آئی والے تو بول, پی ٹی آئی نہیں بولے, آپ پاکستان بولے,
5: پاکستان
4: 80-90% جو ہے نا ووٹ ملا ہے آپ کو, جو کہ پروون تھا, تو آئی تھنک پاکستان سارے پی ٹی آئی میں تو نہیں ہے.
5: تو ایک یہ, تو پہلے تو ان کا یہ غلط فہمی دور ہوئی تھی کہ خان صاحب جیل نہیں کاٹ سکیں گے,
4: یہ جو نشے کے عادی ہیں, دو دن میں جو ہے نا وہ نشہ مانگیں گے آپ کا, جو ہے نا ان کی طبیعت خراب ہو جائے گی, ڈیل کر لیں گے, ان کو جو ہے نا وہ نواز شریف بن جائیں گے, سوری وہ ایک پرانے پرائم منسٹر ہیں, وہ ان کی طرح وہ ڈیل کر لیں گے اور کچھ ایسی بات ہو جائے گی, جو کہ نہیں ہوا. اور ہم جو ہے وہ اگر آپ ایک چیز یہ بھی دیکھیں, ایک چیز یہ بھی پازیٹیو ہوئی ہے کہ کچھ لوگ جو ہے آپ کو تانے بھی دے رہے تھے کل, جب گاڑی جو ہے نا ہاسپٹل کی طرف جا رہی تھی, تو نون لیگ والے یہ بھی تانے دے رہے تھے, دیکھو سارا ڈیل ہو گئی, ان کی ڈیل ہونے والی ہے, پھر ہو گئی ہے ڈیل, ایسی کچھ بات ہو رہی ہے, کچھ نیوز ایسی چل رہی تھی. تو اس چیز کو بھی رانگ پروف, آئی ڈونٹ نو, ہو گئی یا پروف کیا کہ بھائی کوئی ڈیل نہیں ہوئی, ٹھیک ہے, وہ بندہ جو بیٹھا ہوا ڈیل کرنے نہیں بیٹھا ہوا, اگر ڈیل کرنی ہوتی تو بہت پہلے کر لیتا, 3.5 سال بعد.
5: بالکل, ڈیل کرنی ہوتی تو وہ سال ڈیڑھ आई थिंक पहले एक साल के बाद ही वाज ऑलरेडी हीरो मगर वो जो एक होता है ना कि कैद काटना और एक वो वाला जो नेल्सन मंडेला वाला वो टैग लेना वो भी खान साहब को पहले साल ही मिल गया था ठीक है एक डेढ़ साल बाद अगर बल्कि ये छठे महीने ही सारे इनको कह रहे थे कि भाई आप जाए और हम आपको आजाद करते हैं बस आपने बनीगाला में रहना है कॉर्नर मीटिंग्स करें जो भी करना है धरने शरने ना दे हमें टेंडर पूरा करने दे यहाँ तक भी डील ऑफर की गई थी कि भाई इनके बाद आपकी बारी है बट अगेन खान साहब ने बेशतर जगहों पे और काफ़ी पॉइंट्स पे ये कहा था कि वी आर नेवर गोना एक्सेप्ट दीज चोर्स एंड थीव्स राइट तो अगर वो एक गोल और एक एम उन्होंने सेट किया था और वो उसको लीड कर रहे हैं तो एक लीडर जब खुद उस गोल से पीछे हट जाएगा तो पीछे 25 करोड़ आवाम का क्या होगा तो इसी वजह से ये एक पॉइंट है जिसकी वजह से मैं खान साहब को सियासतदान तो नहीं मानता बट आई लुक एट हिम एज अ लीडर राइट इज अ सक्सेसफुल लीडर जो उनका मैं वजारत उज़्मा संभालना कोई कामयाबी नहीं है पाकिस्तान की सबसे बड़ी कुर्सी है लेकिन खान हैज़ डन वे बियॉन्ड दैट एंड ही इज सक्सेसफुल ही इज लाइक हिस्टोरिकली bagged the win and success in his bags kyunki he unhone yahi batana tha ki ye nizam farsuda hai ye nizam corrupt hai kaun kaun log hain wo kis idare se taluq hai wo siyasadan hai wo vardi mein kahan par bhi hai he has done very successfully
4: okay
5: tremendously amazing lekin aakhri is point pe main ye kahunga ki wo agar unhone deal karni hoti na to wo chhate mahine saatve mahine wo अपने बनी गाला में आके बैठ जाते और वो अपोजिशन करते रहते एक टिपिकल पिछले 75-80 सालों से जो हम देखते आ रहे हैं जो पॉलिटिशियन करता है ठीक है तो अभी आप इनकी दोनों पार्टियों के आप जो दो चेहरे हैं वो आप यहाँ से अंदाजा लगा लें कि पाकिस्तान में ये दोनों पार्टियाँ मिलकर हुकूमत कर रहे हैं और जब आज़ाद कश्मीर में हुकूमत की बात आती है तो फिर ये एक दूसरे को करप्ट आना नज़र शुरू हो जाते हैं
4: एक दूसरे की वो एक किसी ने बड़ी अच्छी एग्जांपल दी थी कि जो है ना वो एक दूसरे की शलवार उतारने वाले अब एक दूसरे की शलवारों में नाड़े डाल लें
5: हाँ मतलब वही ना तो बट दे फॉरगॉट अबाउट कि हम एक दूसरे को सपोर्ट कर रहे हैं हम पाकिस्तान में हमने ये जो मिक्स अचार बनाया हुआ है और अब फॉर्म 47 के जरिए जाली हुकूमत है तो हम आज़ाद कश्मीर में किस मुँह से एक दूसरे के खिलाफ बात कर रहे हैं
4: और फिर नवाज शरीफ साहब ने मेरे ख्याल से अपनी वो एक इजहार भी किया कि मुझे जो है ना वहाँ का प्राइम मिनिस्टर भी बना दिया जाए तो वेयर डू यू थिंक द थिंग्स आर स्टैंड इन आज़ाद कश्मीर राइट नाउ
5: आज़ाद कश्मीर में अभी पीपल्स पार्टी का कुछ एतराज़ात थे कि तकरीबन कोई 12-13 सीट्स जो हैं उन पर धांधली हुई है तो वो हमें हो तो
4: पीपल्स पार्टी ये बोल रही है पीपल्स पार्टी धांधली की कंप्लेन कर रही है
5: पीपल्स
4: पार्टी मैं फिर से क्लियर हूँ पीपल्स पार्टी धांधली की कंप्लेन कर ली है ये बात जो है ना लिख ली जाए पीपल्स पार्टी धांधली की कंप्लेन कर रही है
5: एंड दिस इज फनी इन इटसेल्फ राइट तो बहरहाल पीपल्स पार्टी जो है वो सो कॉल्ड उनके अकॉर्डिंग करप्शन हुई है धांधली हुई है और उनका क्लेम था कि ये सीट्स जो है वो हमें मिलनी चाहिए तो आप जाहिर है बीच बचाओ करके तो ये यही होगा कि
4: ठीक है
5: कुछ जगहों पे
4: कुछ जगह दे दी जाएगी
5: कुछ जगह मिलेंगे और कुछ इनको वोट्स मिलेंगे सही
4: है और आज़ाद कश्मीर में पीपल्स पार्टी और नून लीग का जो भी चल रहा है और उनके बीच बचाव के लिए अब्बू क्या कर रहे हैं
5: अब्बू जो पाकिस्तान में कर रहे हैं मिक्स अचार की दुकान उधर भी लगा लेंगे
4: अच्छा वो यही करेंगे कि यार थोड़ा सा दे दो थोड़ा सा उनको दे दो अभी आने दो
5: वो उनको बच्चों को सुला कर देंगे आधा केक तुम ले लो आधा केक तुम ले लो
4: सही है
5: तो अगर किसी को ज्यादा मिल भी गया है छोटे वाला त्रास करेगा तो फिर अगले साल उसको थोड़ा सा ज्यादा दे देंगे तो वो ये 70-80 सालों में यही तो होता आ रहा है और इसी चीज का तो इमरान खान ने हमें बताया
4: है गोइंग बैक टू इमरान खान जो भी अभी ड्रामा हुआ
5: जी
4: ठीक है ठीक है एक लीगल फोरम पे उसको ऑब्वियसली सुप्रीम कोर्ट ने एक जो भी है ऑर्डर दिया उस ऑर्डर में से क्या क्या चीज़ें थी जो कि नहीं फॉलो हुई उस बारे में अगर आप डिटेल पे बात करें क्योंकि एक पेपर पे अगर एक लीगल स्टैंप लग जाए तो उसको फिर हम कहीं ना कहीं उसको जो ना फॉलो करने वाले उसको जो भी अदालत की तौहीन करने वाले उनको सज़ा कभी ना कभी तो मिलेगी
5: यार ये तो
4: ये लीगल फॉरम लीगल पॉइंट्स हैं जो उसके वो क्या क्या चीज़ फॉलो नहीं हुई अगर आप उसके बारे में बताना चाहें
5: उसमें एक ही जो बड़ी आसान अल्फाज में एक ही बड़ा प्रोमिनेंट पॉइंट था कि पहली बात ये कि सुप्रीम कोर्ट ने माना कि हां साहब की तबीयत ख़राब है और ये नॉर्मल ब्लड प्रेशर का इशू नहीं है, ये उनकी आईसाइट का है, उनके ज़हनी तनाव का प्रॉब्लम है, एंड ही इज़ बीन आइसोलेटेड फॉर 9 months. तो पहली तो ये है कि सुप्रीम कोर्ट ने माना कि वाकई ही डिज़र्व्स अ मेडिकल चेकअप एंड ट्रीटमेंट. दूसरा जो मेन पॉइंट था उस हुक्मनामे में कि उनको शिफा हॉस्पिटल में लेके जाया जाए, और वो एक ऐसा पॉइंट है शिफा इंटरनेशनल हॉस्पिटल के जो पाकिस्तान पीटीआई पाकिस्तान सारे इस बात पे राजी थे कि ठीक है खान साहब का इलाज जो है वो शिफा में होना चाहिए.
4: या, उसमें पीटीआई का कोई इन्वॉल्वमेंट नहीं है
5: उसमें. नहीं नहीं, ये सुप्रीम कोर्ट का अपना ऑर्डर था. और ये जो बैक टू द पॉइंट जो आपने सवाल पूछा स्पेसिफिकली कि उसमें किस चीज़ पे अमल दरामद नहीं हुआ, तो यही था कि सुप्रीम कोर्ट का था कि शिफा हॉस्पिटल ले जाया जाए, तो इन्होंने दो अलग अलग सेटअप्स लगाए. पूरे एक प्रोटोकॉल दिए, दो अलग अलग स्टेजेस लगाए, मैं आसान अल्फाज में कहूँ. एक जो है वो शिफा हॉस्पिटल के लिए किया गया जिसमें उनके मुझे नाम भूल गए डॉक्टर फैसल साहब हैं शायद, और जो डॉक्टर उस्मा है जो उनकी
4: वहाँ भेज दिया गया.
5: वो शिफा वाले नहीं, वो शिफा वाले में नहीं थे, वो उसमें थे पिम्स. जो
4: जहाँ लेके गए
5: जाना था प्रोटोकॉल वो सारा गाड़ियाँ जो जता जाना था वो पिम्स वाला, उसमें ये दोनों खान साहब के पीछे थे. लेकिन डॉक्टर उज़्मा और जो दूसरे डॉक्टर थे वो किसी छोटी सी गाड़ी में पीछे थे, आगे कोई वो थी कोई बड़ी गाड़ी. तो डॉक्टर उज़्मा का कहना है जो उन्होंने प्रेस कॉन्फ्रेंस में किया है बताया है कि हमें ये दे टुक अस टू द राउट विच वॉज डेफिनेटली नॉट गोइंग टू शिफा हॉस्पिटल, एंड जब हमने दो तीन दफ़ा पूछा कि वी आर गोइंग मोर टूवर्ड्स लाइक मोर अबैंडन एरिया या यू नो गैराबाद जो रूरल एरियाज की तरफ जा, तो वो तो जो उनके साथ थे जो ड्राइवर था या जो भी थे दे डिड नॉट इवन बॉदर टू रिस्पॉन्ड. तो एक था. दूसरा जब पिम्स हॉस्पिटल चले गए तो नहीं जी इनका वो नॉर्मल चेकअप होना था. तो मैं समझता हूँ कि अगर शिफा हॉस्पिटल में वो इलाज की गर्ज से जा रहे हैं, सुप्रीम कोर्ट का ऑर्डर है इलाज के लिए जाना, तो फिर नॉर्मल चेकअप तो पीछे हो जाता है ना, पीछे रह जाते हैं. ये तो ऐसे ही है कि आपने 10वीं का एग्जाम देना है और आप 5वीं के एग्जाम की भी तैयारी कर रहे हैं. थोड़ी जी मैं तैयारी कर रहा
4: हूँ. नॉर्मल एग्जाम तो आई थिंक क्योंकि इतना तो बैकवर्ड नहीं है पाकिस्तान, वो तो बंदा वहीं जाके कर लेता है.
5: नहीं नहीं, वो जेल में भी
4: जेल में नहीं हो सकता
5: और वो सारा. तो बहरहाल पहला तो ये कि वाकई उनको ज़रूरत थी मेडिकल ट्रीटमेंट की. इंटरनेशनल मीडिया पर भी इस चीज़ को हाईलाइट किया गया, इस तरफ अटेंशन ड्रॉ की गई. और दूसरा यही है कि जिसकी हुक्म अदूली हुई है तोहीन हुई है अदालत की, वो ये है कि जी शिफा हॉस्पिटल ले जाने की बजाय जो हुकाम हैं जो अथॉरिटी में हैं लोग उन्होंने पिम्स हॉस्पिटल लेके.
4: ओके, जो मैंने उस दिन जो देखा ना वो मैं बताता हूँ. मैंने क्या समझा, एक दामा तो रचाया गया जो भी था, ठीक है वो तो सबको पता है. फिर लेके जाया गया उनको जिस हॉस्पिटल में भी पिम्स में. सारी जो लाइव स्ट्रीम जितने पॉडकास्टर हैं यूट्यूबर हैं सब के सब अपने अपने डिफरेंट सोशल मीडियाज़ पे लाइव थे, ठीक है. अब उन्होंने लाइव गए हुए थे, सेलिब्रेशंस हुई, सब कुछ हुआ, सब दिखाया उन्होंने. उन्होंने बड़ी अच्छी अच्छी बातें भी की कि जो है ना बहुत अच्छा हो गया, ये सब हो गया, अब आ गए तो अब कहीं नहीं जाएंगे. लोगों ने 2 से 1.5 घंटा उस अपनी जो है ना मैक्सिमम मैंने देखी हैं जितनी भी लाइव चली हैं, ठीक है 2 से 1.5 घंटा डिफरेंट लोगों के डिफरेंट चैनल्स पे. जैसे ही वो बंद हुई हैं तो इसका मतलब वो जो भी अपना तामझाम बंद करके वो भी अपने सोने गए आराम करने, क्योंकि मेरे ख्याल से 24 घंटे से जो कुछ भी कर रहे थे. उसके बाद अब्बू जी ने बोला चलो अब सारा जो है ना वो एक ठंडा हो गया माहौल, सारी लाइव स्ट्रीम्स जो हैं वो बंद हो गई हैं, तो अब फिर से काम डाल दो.
5: हाँ, दूसरे तो दिन असल में ये न्यूज़ आई है कि ये शिफा हॉस्पिटल गाड़ियाँ गई ही नहीं. दूसरे दिन ये न्यूज़ आई कि ये पिम्स हॉस्पिटल गए हैं
4: और वापस लेके जो है ना, मैं जो आप अगर ट्विटर पे फॉलो करें मारियो नोफल को, आई थिंक आफ्टर 4 आवर उसने न्यूज़ ब्रेक कर दी थी कि ही
5: ये हुआ ही नहीं है, जो
4: ये सब हुआ नहीं है. और जहाँ भी लेके गए थे वहाँ से उसको जेल जो है वो विद इन 4 आवर्स मूव कर दिया. तो वो लोग सिर्फ और सिर्फ मामला जो है ना वो ऊपर जाके फिर ठंडा होने का वेट कर रहे थे, दे वेयर इट एंड जो उन्होंने करना था वो फिर किया. सो राइट नाउ where do you think PTI and Imran Khan stand or in a legal way कि क्या चल रहा है अभी?
5: और इमरान खान की पिक्चर तो सबके सामने काफ़ी वाजे है. मैं समझता हूँ कि عمران خان کو اور پی ٹی آئی کو جو یہ نون لیگ اور جو اقتدار میں لوگ ہیں پاور میں لوگ ہیں انہوں نے اتنا نقصان نہیں پہنچایا جتنا جو عمران خان کے پی ٹی آئی کے باہر کے ساتھی ہیں. ٹھیک ہے, آئی ڈونٹ وانٹ ٹو کوشچن دیئر کریڈیبلٹی, آئی ڈونٹ وانٹ ٹو کوشچن دیئر ڈیڈیکیشن, بٹ ابھی جیسے یہ ہے نا کہ اگر جن حضرت کی آپ بات کر رہے ہیں جنہوں نے ایکس پہ اور ٹویٹر پہ وہ لگایا ہے, چار پانچ گھنٹے بعد انہوں نے لگا دیا, رائٹ, تو نون لیگ کے جو باہر ہیں ان کے وکیل ہیں سلمان اکرم راجا ہیں یا دوسرے جو انڈیویجول ہیں, وائی ٹک دیم لائک 24 آورز ٹو ریئلائز واٹ ہیز ہیپنڈ, اینڈ دین آل آف دا سڈن دے ووک اپ اینڈ دے شک دیئر ہیڈز اینڈ دین دے ڈیسائڈیڈ اچھا اب ہم نا عدالت کو اپلیکیشن لگاتے ہیں,
4: where
5: were you when actually this was happened? آپ کو تو within 1 hour میں پتا چل جانا چاہیے تھا. آپ کو نہیں پتا تھا کہ ڈاکٹر فیصل سلطان کو شفا ہاسپٹل بھیجا گیا, وہاں پہ وہ 3 hours ویٹ کرتے رہے ہیں اور مریض جو ہے وہ خان صاحب جو ہیں وہ پیمز ہاسپٹل چلے گئے, تو یہ 3 hours 4-6 hours ایک رات 8-9 hours آپ کہاں تھے؟ دے شڈ ہیو, کیونکہ کچھ چیزیں ہوتی ہیں جو رائٹ اوے امیڈیٹ ایکشن ریکوائر کرتی ہیں,
4: بالکل,
5: and they're lacking, they're lacking big time in that.
4: us time tak wo log kya kar rahe the, kya khushi mana ke sare ke sare sone chale gaye the, understand what happened
5: is this but, but that literally what it seems this is what they must have done,
4: ki unko laga ke koi cheez humari jo baat hui
5: celebrated a little too early, they celebrated a little too early, aur is cheez ka jis tarah aapne shuru mein kaha na ki dekhen ek hukm aata hai na adalat ki taraf se تو سارے بھگڑے ڈالنا شروع کر دیتے ہیں اور سارے راضی ہو جاتے ہیں, بٹ دی کی پوائنٹ از ناٹ ہیونگ دی آرڈر, یس دیٹس اے انیشیٹو سٹیج, بٹ اس کی امپلیمنٹیشن جو ہے وہ اصل کام ہے, تو اصل کام کی طرف یہ گئے نہیں,
4: امپلیمنٹیشن جس نے کرانی ہو وہ پاور لیس ہے,
5: تو اس دفعہ پی ٹی آئی والوں نے
4: پاکستان میں پاکستان کا الیکشن جو ٹائم پہ ہونا تھا, جس بات کو لے کے عمران خان کی گورنمنٹ کو ہٹایا گیا تھا وہ ٹائم پہ الیکشن نہیں ہو سکا, پھر بہت ساری پھر سپریم کورٹ کو تباہ کر دیا گیا جو بھی ہوا, سو آئی ڈونٹ نو, اس سب معاملات میں جو نون لیگ کا جو رول تھا اس کو آپ کس طریقے سے دیکھتے ہیں, جو انہوں نے جو ہے وہ چیلنج کیا اس کے آرڈر کو؟
5: نون لیگ کا رول وہی تھا جو ان کا ہونا چاہیے تھا, جس میں وہ ماہر ہیں, وہ اپنی ہمیشہ ہسٹری کو تاریخ کو ایسی سچویشن میں ان کا کیا بیہیویئر تھا, ان کا کبھی کیا بیانیہ تھا جب وہ دوسری اپوزٹ سائڈ پہ تھے, وہ اس چیز کو سارا وہ بھول کے تو ایک دم سے, جیسے عطاط آرٹ صاحب کا کہنا تھا کہ جی یہ سیکیورٹی رسک ہے اور یہ نہیں ہونا چاہیے, احسن اقبال صاحب جو نون لیگ کے انہوں نے کہا کہ جی اس طرح تو پٹیشن کی لائن لگ جائے گی اگر خان صاحب جو ہیں وہ جیل قیدی جو ہیں وہ جا کے علاج کرواتے ہیں, تو سوال یہ ہے کہ پھر ایک قیدی تو سیدھا لندن چلا گیا تھا,
4: سیدھا لندن گیا تھا پلیٹوں کا دماغ,
5: ٹھیک ہے
4: پلیٹوں کا پلیٹلیس, اس بارے میں میں
5: تو مطلب نون لیگ کا یہ تھا کہ بیسک ایتھکس سے بھی وہ لوگ آ رہی ہیں, ٹھیک ہے, اور ان کو وہ بھول جاتے ہیں کہ ہم اس سچویشن میں تھے تو ہمارا کیا بیانیہ تھا, ہم نے بھی کبھی فوج کو گالیاں دی ہیں, ہم نے بھی ہائی کورٹ اور سپریم کورٹ پہ دعویٰ بولا ہے خان صاحب کے دور میں, اور ہم نے بھی قانون اور آئین کی دھجیاں اڑائی ہیں.
4: کچھ لوگوں کی رائے ہے اس ٹائم پہ کہ نون لیگ اور جو اسٹیبلشمنٹ ہے آصف منیر, اس ٹائم پہ وہ دونوں پاور پالیٹکس کھیل لیتے کچھ, کہ اس جو فیصلہ آیا تھا اس کے پیچھے یہ تھا کہ آصف منیر کو کچھ چاہیے نون لیگ سے پھر سے, ابھی مجھے نہیں پتا اس کو اور کیا چاہیے, ٹھیک ہے, لیکن کچھ چاہیے تھا جو کہ نون لیگ نہیں دے رہی تھی اور پیپلز پارٹی نہیں دے رہی تھی, تو اس نے بولا کہ چلو آرڈر آ گیا, باہر آ رہا ہے بندہ ایک, ٹھیک ہے, پھر نون لیگ کو یہ ڈرامہ کروایا گیا کہ چلو نون لیگ نے بولا پٹیشن ڈالیں گے اس کو جو ہے نا چیلنج کریں گے اس فیصلے کو, اور پیچھے ان کے اندر کھاتے کوئی بات چل رہی تھی کہ جو کہ نون لیگ کو دینا تھا, تو وہ اس بارے میں کیا کہ کوئی جو کوئی اختیارات تھے
5: جو لینے والے ہیں نا, جو اپنے مقاصد پورے کرنا چاہ رہے ہیں وہ کبھی پی ٹی آئی کے کندھے پر رکھ کے چلاتے ہیں, کبھی پی پی کے یا کبھی نون لیگ کے, آج کل نون لیگ کے کندھے پر رکھ کے چلائی جا رہی ہے, تو ان کو بھی تو تھوڑا سا ان کی بھی تو لگامیں کھینچنی تھی نا, کہ بھئی آپ جو ہے وہ تھوڑا سا اوقات بھول رہے ہیں
4: تھوڑا آ
5: جاؤ. تو وہ میں سمجھتا ہوں کہ ڈاکٹر والا یا ڈاکٹر مریض والا کھیل جو ہے وہ اسی لیے رچایا گیا کہ اگر ہم اس کو 9 مہینے آئسولیٹ کر سکتے ہیں, 3.5 سال جو ہے وہ جیل میں رکھ کے آپ کو 3 سال جو ہے وہ سنگھاسن میں بٹھا سکتے ہیں تو ہم آپس وہی چیزیں کر سکتے ہیں. لیکن بہترین کارساز تو خیر اللہ تعالیٰ کی ذات ہے. جو یہ پرسوں رات کو جو یہ سارا معاملہ ہوا ہے, جس طریقے سے غلط ہاسپٹل لے جا کے اور 2-3 گھنٹوں میں مکمل طور پر فٹ کر دیا. پچھلے اگین میں بار بار چیز کو کر رہا ہوں کہ 9 مہینے سے ایک بندہ جو ہے وہ اپنی فیملی کو سے نہیں مل پا رہا, اور آپ 2 گھنٹوں میں اس کا پراپر سارا مکمل چیک اپ کر لیتے ہیں. ٹھیک ہے, بلڈ پریشر ہے, آئی سائٹس ہیں, سارا ہارٹ پرابلم ہے, مینٹل وہ ساری
4: اصل چیز ہے. تو آبویسلی مینٹل,
5: تو وہ
4: مینٹل جو پریشر اس کو دینا چاہ رہے ہیں عمران خان کو, وہ اس میں وہ کامیاب ہو رہے ہیں آئی تھنک. آبویسلی وہ ایک اسپورٹس مین ہے, لیکن اسپورٹس مین کے ساتھ ساتھ لیکن ہی از اولڈ, ہی از گیٹنگ اولڈ,
5: رائٹ؟ اس کا اقرار کیا ہے کہ ہی ہیز ڈن ویری ویل, اور رانا ثناءاللہ, اور میں نے سنا ہے کہ ان کے وچ از گڈ تھنگ اف دیم کہ انہوں نے اس کو اس چیز کو اپریشیٹ کیا, ایڈمائر کیا ہے. میں صرف آخری چیز یہ کہہ رہا ہوں کہ جو آپ کہہ رہے ہیں نا کہ یہ ایک بیک چیز, بیک اینڈ پہ کچھ چیز ڈیل چل رہی تھی, نون لیگ واز ناٹ اگریئنگ, اینڈ دین ایز سون ایز دے سینٹ عمران خان ٹو ہاسپٹل اگین, ایون دو ٹو دی رانگ ہاسپٹل, دین نون لیگ ہولڈ دیئر ہارسز اینڈ
4: اوکے لیٹس واٹ ایور ڈو گیو واٹ ایور دے وانٹ
5: اگریڈ, تو وہ سنس دے اگریڈ دین دے نو لانگر نیڈڈ لائک میڈیکل ٹریٹمنٹ ڈن فار عمران. تو وہ 2-2.5 گھنٹے میں انہوں نے بس وہ ایک رسمی سا چیک اپ جو بھی ہے, اور ڈاکٹر نے فٹ قرار دے کے ایسے فوراً واپس بھیجا جیسے پیچھے کوئی ہے, کوئی اچیو ہو گئی ہے چیز. سو دس از نو لانگر نیڈڈ.
4: اور جہاں ہم جب رول دیکھتے ہیں نواز شریف کا, اس میں میں فیصل واڈا کا کوئی بیان دیکھ رہا تھا جس میں وہ بول رہے تھے کہ نواز شریف کے ٹائم پہ تو ہم نے اپنے گھر میں بیٹھ کے نواز شریف کی رپورٹیں بنائی تھیں تاکہ جو ہے نا اس کو باہر بھیجا جائے کچھ کر کے. شہباز گل جو کہ عمران خان کے بہت نزدیک تھے جب آبویسلی پرائم منسٹر تھے عمران خان, تو جتنے بار وہ بتا رہے تھے کہ میں کتنی بار جا کے جو ہے نا نواز شریف سے ملا جیل میں, اور کتنے کتنے گھنٹوں کی میری ملاقاتیں ہوئیں نواز شریف سے, اور نواز شریف بالکل فٹ تھے. میں اپنے جا کے بتاتا تھا عمران خان کو, لیکن عمران خان کا آگے سے کہنا یہ تھا کہ اگر وہ بول رہا ہے کہ وہ بیمار ہے تو وہ بیمار ہے, لیس
5: بالکل یہ صحیح بات ہے. بٹ یہ عمران خان کی اسٹیٹمنٹ تھی مسز نواز شریف کے بارے میں, کلثوم نواز کے
4: نہیں, ان کے بارے میں تھی, کیونکہ وہ
5: ان کے بارے میں بھی تھی. مگر بیسک ایتھک یہی ہے نا کہ جب خان صاحب اقتدار میں تھے تو وہ ایتھکس کو ملوز ہاتھ رکھ رہے تھے اگر کوئی بیماری کا کر رہے. لیکن یہ فیصل
4: واڈا نے وہ تصویریں دیکھی کہ وہ بیماری کا, اور پھر جہاز میں جب بیٹھے تو ہمیں لگ رہا تھا کہ جہاز میں کوئی اسٹریچر پہ لیٹے ہوئے ہوں گے, کچھ ایسا ماحول ہوگا, کیونکہ پلیٹلیٹ جتنے کم تھے اس حوالے سے اگر کوئی میڈیکل جو ڈاکٹر ہے وہ اس بارے میں بتائے تو بولے کہ یہ تو بندہ بیٹھا ہوا کیسے, وہ تو بالکل ایک
5: دانیال. پلیٹلیٹس اگر نواز شریف کے کم ہوتے تو وہ واقعی اسٹریچر پہ جاتے. پلیٹلیٹس کم تھے فیصل واڈا کے کتے کے, ٹھیک ہے, جس کو رپورٹ میں شامل کیا گیا تھا. تو فیصل واڈا کبھی عمران خان کے وفادار تھے, پھر وہ نواز شریف کے اتنے وفادار ہوئے کہ ان کی رپورٹس میں اپنے وفادار کتے کی رپورٹ ڈال دی. تو اب یہ وہ 90s کا دور نہیں ہے کہ جب آپ نواز اس کو پیپلز پارٹی کو گالیاں دے کے اقتدار میں آ جاؤ گے یا نواز شریف کو گالیاں دے کے آپ اقتدار میں آ جاؤ گے. یہ اگین تھوڑی سی میں جب 2017-18 والی بات کروں, جب خان صاحب حکومت میں آئے تھے تو سارے کہتے تھے کہ جی خان صاحب گالی کی سیاست کرتے ہیں, تو تڑاک کی سیاست کرتے ہیں. خان صاحب تو میرا خیال ہے تب ایز اے سیاسی لیڈر سامنے بھی نہیں آئے تھے جب آپ نے بے نظیر کی تصاویر جو ہے وہ ہیلی کاپٹر سے پھینکی.
4: اس کا نون لیگ والے ڈیفینڈ کس طریقے سے کرتے ہیں پتہ ہے؟ نہیں, وہ تو جو ہے نا وہ شیخ رشید نے پھینکی تھی. دیکھو شیخ رشید تو دیکھو, اب ہم نے اس کو پارٹی سے نکال دیا, اس کا ڈیفینڈ اس طریقے سے کرتے ہیں.
5: اس حوالے سے تو کئی لوگ آپ کی پارٹی سے نکلے اور کئی لوگ واپس آئے, تو یہ نہیں ہے. بٹ ہی واز اسٹل ریپرزینٹنگ نون لیگ, رائٹ؟ تو اوور آل جو گول تھا, ابھی بھی جو پی ٹی آئی میں اگر فیصل چودھری ہیں یا فیصل واڈا ہیں یا وہ پرویز خٹک ہیں, جو لوگ جا چکے ہیں فردوس آشق وان ہیں, جب وہ پی ٹی آئی کے ساتھ مل کے جو ایکشن کرتے تھے, وی ول اسٹل بلیم پی ٹی آئی, وی ناٹ گونا بلیم لائک ون انڈیویجول تھنگ.
4: سو پھر سے وہی سوال پوچھوں گا, ویئر ڈو یو تھنک عمران خان اسٹینڈز ناؤ, اور اٹس سو کنفیوزنگ.
5: No, it is definitely not confusing. Again, वही है कि इमरान खान has succeeded what he wanted to do.
4: Yeah.
5: और दूसरी बात ये कि इमरान खान अभी आज अगर डील करके बाहर आना चाहें, the only person who is holding him in the jail after Allah की ذات is इमरान खान. ठीक है, इमरान खान आज सिर्फ इस बात पे राजी हो जाएं कि जी मैं बनीगा, तो उनकी पोजीशन वो यही है कि अगर वो बनीगाला में रहना चाहें वो बनीगाला में रह सकते हैं, वो जेल में रहना चाहें वो जेल में रह सकते हैं. ठीक है,
4: टीवी पे नहीं आना और बात
5: टीवी पे नहीं आना. और टीवी पे भी क्या है यार, आपने उसके फ्लैग पे, उसके लोगों पे, उसके नाम पे, उसके लोगों के नाम पे, उसके लोगों के आपने इलेक्टोरल जो सिंबल्स थे हर चीज पे आपने पाबंदी लगा दी है. आपने क्रिकेट टूर्नामेंट्स हुए हैं पाकिस्तान में, उसमें 92 का जो वर्ल्ड कप है उसकी तारीख आपने ख़त्म करने की, अब तारीख को तो कोई नहीं ख़त्म कर सकता ना. इस हद तक इन्होंने उसको कॉर्नर किया है, उसके बावजूद विद इन फ्यू आवर्स पूरी दुनिया का मीडिया उसको कवर कर रहा है, पाकिस्तान का मीडिया कवर कर रहा है, हॉस्पिटल की राह देखी जा रही है, हॉस्पिटल को देखा जा रहा है,
4: फूल बिछा रहे हैं लोग.
5: तो ये फैक्ट अब उनको भी पता है कि इमरान खान अब एक ऐसी हड्डी उन्होंने निगल ली है कि ना वो बाहर निकाल सकते हैं और ना वो अंदर उसको निगल सकते हैं.
4: लेकिन बट डू थिंक हमारी आवाम अभी उस, खैर वो तो नहीं है, आई फील लाइक सरों पे गोलियां भी खाई हैं उन्होंने, ठीक है, बाहर निकल के, तो दे ट्राइड देयर बेस्ट वट एवर दे कैन एट दैट पॉइंट. ऑब्वियसली हमारा जो है ना वो बांग्लादेश वाला जो है ना
5: इतना, देखिए मैं आपको बताता हूँ, दो चीज़ें हैं एंड देन आफ्टर दैट वी विल रैप अप आवर शो. दो चीज़ें हैं, एक ये है कि श्रीलंका में हुआ एहतजाज, बांग्लादेश में एहतजाज हुआ, इंडिया में अभी हमने रिसेंटली एहतजाज देखा. जितना इंडिया में हुआ ना बांग्लादेश और श्रीलंका के रेलिवेंट वो कम था. ठीक है, अगर वही उतना ही एहतजाज पाकिस्तान में होता ना तो इतना इसने लंबा लास्ट नहीं करना था पाकिस्तान में जितना वो इंडिया में कर गया. और बांग्लादेश में कामयाब क्यों हुआ, श्रीलंका में क्यों कामयाब हुआ, क्योंकि जिनके सामने बरसरे इक्तदार जो लोग थे, जिनके सामने आम आवाम ने, जेन ज़ी ने प्रोटेस्ट किया है ना, उनमें गैरत थी. जो पावर में लोग थे ना उनमें गैरत थी, उन्होंने अपनी आवाम पे गोलियां नहीं चलवाई. ठीक है, उन्होंने ऐसे ही बच्चों को नहीं मारा. उन्होंने कंटेनर्स में सीधियाँ गोलियां चला के, तो कंटेनर में लाशें नहीं छुपा दी थी रात को, पूरे नेबरहुड की लाइट्स वगैरह ऑफ करके और वो सारा. तो दिस इज़ द रीज़न दे गॉट सक्सेसफुल इन बांग्लादेश. और दूसरा पॉइंट ये है कि जो लोग कहते हैं कि इमरान खान के लिए अवाम नहीं निकली, अवाम इमरान खान के लिए पहले भी निकली थी, आज भी निकली है, लेकिन मैं समझता हूँ कि जो पीटीआई के अभी पावर में लोग, पावर में मतलब कि जिनकी सुनते हैं, जो अभी पीटीआई जिनकी बेस पे चल रही है,
4: दे
5: डोंट हैव गट्स टू टेक वन सॉलिड डिसीजन. वो
4: दे वांट टू एंजॉय द पावर विद इमरान खान बट दे डोंट वांट टू यू नो डू द स्ट्रगल.
5: यस, अभी आज वो आपके जो वो हैं चेयरमैन हैं पीटीआई के, एकदम से मेरे नाम,
4: दैट्स फाइन, वी डोंट नीड टू.
5: नहीं यार, वो
4: इस काबिल नहीं, वो इस काबिल नहीं है.
5: गौहर की मैं बात कर रहा हूँ, गौहर साहब जो हैं वो आज कहते हैं कि जी हम इस्तीफों के धमकी देते हैं. व्हाट एल्स यू आर वेटिंग फॉर? जब एक अदालत के हुक्म को नहीं माना गया तो आपने कौन सी इम्प्लीमेंटेशन के लिए, अगर आपको इस्तीफे छोड़ने देने पड़ते हैं तो आप दें
4: इस्तीफे, दें, वो बोलेंगे ठीक है एक्सेप्ट कर रहे हैं एंड देन वी विल डू इलेक्शन और फिर उस इलेक्शन में आपका और कोई हिस्सा नहीं होगा.
5: तो खान की पोजीशन यही है कि वो बनीगाला में रहना चाहे वो रह सकते हैं, जेल में रहना चाहे रह सकते हैं, मगर वो जेल में ये सारी मुश्किल काट रहे हैं पाकिस्तान के लिए, अपने एम के लिए, गोल के लिए और पाकिस्तान के आइन के लिए. बाकी बैरिक स्टूडियो को ज्वाइन करने का आप सब लोगों का बहुत बहुत शुक्रिया. दानियाल आपका बहुत शुक्रिया,
4: आप जा
5: पाए और एक अच्छी प्रोडक्टिव हमारी डिस्कशन हुई. सो थैंक यू सो मच एंड कीप वॉचिंग एंड सपोर्टिंग बैरिक स्टूडियो.
4: परफेक्ट, टेक केयर, लाफिस. Birkin stock sandals, blunt stone boots, don't have socks, covers the feet on today or night commute. We've got an incredible selection of Birkenstocks with more coming in all the time. With different styles, colors, patterns, and materials, there's something for everyone. Get ready for the beach, pool, or boat with Birkenstocks waterproof EVA sandals. Stop by the shop today to check out our stock. Now all see ladies und see gentlemen, they all ask how und wer. The Broadway Shoe Repair. The Broadway Shoe Repair.
3: I feel like pizza.
6: I feel like beer.
7: This does not have to be a paradox.
8: Who are you?
7: I am Nicolas Flamel, the philosopher and alchemist. I tried to turn base metals into the gold, eh? And you should head to Paradox Pizzeria and Brewery. They have Detroit-style cheesy crust pizza and one-of-a-kind ales.
9: Paradox Pizzeria and Brewery has all the in-house food, local brewed craft beer, and homey vibes you're looking for. And our slice was runner-up for the best gourmet pizza in Planet S. Paradox Pizzeria and Brewery at 806 Broadway Avenue. We're alchemically good.
7: The gold, eh?
10: Trash it, don't splash it. What goes down your drain matters. Wipes, grease, food scraps, and more don't belong in sinks or toilets. Even items labeled flushable can create problems in sewer pipes. Keeping the wrong items out of drains helps prevent sewer backups, plumbing problems at home, and basement flooding. Join the Clean Drain campaign today and protect your pipes. Learn more at saskatoon.ca/cleandrains.
11: A message from the City of Saskatoon.
12: CFCR acknowledges that we are situated on Treaty 6 territory, a land that is the ancestral home of the Cree, Dene, Soto, Dakota, Lakota, and Nakota nations, and homeland of the Métis. We honor the deep ties these communities have to this land, and we acknowledge the enduring significance of their cultures, languages, and histories. We express our gratitude for the stewardship and wisdom of the First Nations and Métis peoples, whose contributions continue to enrich our society. CFCR is committed to nurturing relationships built on reconciliation, respect, and mutual understanding as we walk together toward a shared future.